سامعین، بارہ ربیع الاول وہ ماہ مقدس ہے جس پہ وجہ تخلیق کائنات اور رحمت دو جہاں حضرت محمد صلی اللہ علیہ وسلم دنیا میں تشریف لائے۔ الحمدللہ کہ ہم رحمت العالمین کی امت میں سے ہیں۔ بارہ ربیع الاول بے پناہ رحمتوں، لامحدود شفقتوں، بے انتہا برکتوں والا عظیم دن ہے۔ یہ مقدس مہینہ اسلامی تاریخ میں سنگ میل کی حیثیت رکھتا ہے۔ ربیع الاول حضور اکرم صلی اللہ علیہ وسلم کے وعادت باسعادت کا مہینہ ہے۔ ماہ ربیع الاول کو عاشقان رسول محبت سے ربیع النور کہتے ہیں، یعنی نور کی بہار۔ ہر عاشق رسول عید کی آمد کی طرح اس ماہ مبارک کے بارہ ربیع الاول کا انتظار کرتا ہے۔ بارہ ربیع الاول عیدوں سے بڑھ کر عید ہے، اور حقیقت بھی یہی ہے کہ تمام عیدیں، چاہے وہ عید الفطر ہو یا عید الاضحیٰ، یہ ہمیں عید میلاد نبی کی طفیل ملن ہے۔ سورج سے زیادہ روشن حقیقت یہ ہے کہ اس دنیا میں موجود ہر صرف اور صرف حضور کے لیے تخلیق کی گئی۔ آسمانوں کی رہنائی، دریائی موجیں، سمندر کی رحلیں، بارش کن من، ستاروں کی جھلمل، سورج کی تابکی، چاند کی بے باقی، بولوں کی مہک، پرندوں کی چہک، یہ سب کیوں اور کس کے لیے پیدا کی گئیں؟ صرف اور صرف ہمارے پیارے نبی صلی اللہ علیہ وسلم کے لیے۔ وہ ایسی عظیم ذات جن کی ولادت کو خود پروردگار خوشی مناتا ہے۔ وہ ایسی بلند ذات جن کے بارے میں خود اللہ تبارک تعالیٰ فرماتا ہے، اے محبوب، اگر میں تمہیں پیدا نہ فرماتا تو یہ دنیا پیدا نہ فرماتا۔ آپ کا ذکر بلند تھا، بلند بیان کیا گیا۔ آپ ہمارے لیے رحمت بن کر آئے۔ آپ کی ولادت باسعادت مسلمانوں پر احسان ہے۔ اللہ نے آپ کو بھیج کر مسلمانوں پر بہت بڑا احسان کیا، اور اس بات کا ذکر قرآن مجید میں موجود ہے۔ سورۃ العمران اللہ تبارک تعالیٰ فرماتا ہے، بے شک اللہ نے مسلمانوں پر بڑا ہی احسان کیا، ان میں اپنے رسول کو بھیج دیا۔ حضور کی وجہ سے ہمیں ایمان نصیب ہوا، ہم کلمہ گو ہوئے، کفر کی اندھیری وادیوں سے نکل کر ایمان کی روشنیوں میں داخل ہوئے۔ آپ تشریف لائے، ہر سو خوشی چھا گئی، آپ کی آمد نے دنیا کو منور کر دیا۔ جو لوگ برائیوں میں غرق تھے ان کو صالح انسان بنا دیا، وہی لوگ جو مشرک اور کافر کہلاتے تھے مسلمان کہلانے لگے، وہی لوگ جو شراب کو پانی سمجھ کر پیتے تھے اسے حرام جاننے لگے، وہی لوگ جن کے زبان پر گالیاں اور بیہودہ کلمات ہوتے تھے لا الہ الا اللہ محمد رسول اللہ کا ورد کرنے لگے، جو عورتوں کا مقام بھول چکے تھے انہیں عزت کا تاج پہنانے لگے۔ آپ کی ذات مبارک ہمارے لیے ایک نعمت ہے۔ آپ دنیا میں تشریف لائے، ایمان، اخلاق، ادب، تعظیم، قرآن، شریعت اور وعد اللہ شریک کے پہچان کروائی۔ اس لیے تو کہا گیا ہے کہ مسلمانوں کے لیے عید اکبر صرف آپ صلی اللہ علیہ وسلم کی ذات ہے، اور یہ تمام خوشیاں جو منائی جاتی ہیں اسی اعلیٰ ذات کی اور ولادت باسعادت کی خوشی کے لیے منائی جاتی ہے۔ ولادت باسعادت کی خوشی صرف مسلمانوں سے ہی نہیں بلکہ خالق کائنات نے بھی منائی۔ حضور قرآن اخلاق کے سب سے عظیم مرتبہ پر فائز ہیں، جہاں کسی کی رسائی ممکن نہیں۔ سامعین، شان مصطفیٰ کے چار عناصر ہیں، ایک عقیدہ، دوسرا محبت، تیسرا عزت اور چوتھا اطاعت۔ پہلے تین عناصر موجود ہوں تو اطاعت رسول کی منزل آسان ہو جاتی ہے۔ سرکار دو عالم نے جس روز رب الزلجلال کے حکم پر اپنے رسول ہونے کا اعلان کیا تھا، اس وقت سے لے کر اب تک آپ کی شان کے بارے میں اپنے اور پرائے سب محبت عقیدت کا اظہار کر رہے ہیں۔ حضور کو وہ مرتبہ حاصل ہوا جو اس ہستی پر آپ سے پہلے یا آپ کے بعد کسی ابن آدم کو ہوا نہ ہوگا۔ ہم مسلمانوں کا تو ایمان کا تقاضا ہے کہ وہ ذات مصطفیٰ کو ساری دنیا کے انسانوں سے بلند بالا تر سمجھے۔ سامعین، اسلام میں پانی سے بھی زیادہ لطیف اور گلاب کی پنکھڑیوں سے زیادہ نرم ہے۔
इसीलिए ये जिस्म के सबसे नरम मकाम यानी दिल पर असर करता है। गैर मुस्लिमों ने भी शान मुस्तफ़ा का दिल खोल कर इतराफ़ किया। यूरोप का अजीम जर्नैल और फ्रांस का हुक्मरान नेपोलियन बोनापार्ट भी इकरार के बगैर नहीं रह सका कि मोहम्मद ही वो दरअसल दुनिया का सरदार हैं जिनके बारे में हज़रत ईसा अलैहिस्सलाम ने दुनिया को ये खुशखबरी सुनाई थी कि मेरे बाद दो जहानों का सरदार आना है। फ्रांस ही के एक अदीब और फलसफी कहता है कि मोहम्मद से बड़ा इंसान और इंसानियत नवाज दुनिया कभी पैदा न कर सकेगी। बुद्ध मत के रूहानी पेशवा दलाई लामा ने 9 जनवरी 2016 को कहा कि हजूर की तलीम तालीमात ही निजात दहिंदा है। दुनिया से दहशतगर्दी का खात्मा चाहते हो तो पैगंबर इस्लाम के बताए हुए रास्ते पर चलना होगा। भारतीय शहर मैसूर में दुनिया भर से आए हुए हजारों बुद्ध मत पैरोकारों से खिताब करते हुए उन्हें कहा कि कुरान पाक इंसानियत की भलाई के लिए खुदा का सबसे कीमती तोहफा है। आप सल्लल्लाहु अलैहि वसल्लम के हाथ तब तैयबा पूरी इंसानियत के लिए मशरे राह है। पैगंबर इस्लाम ने इंसानियत की भलाई के लिए जो कुछ किया उस पर हल करके ही दहशतगर्दी का खात्मा हो सकता है। सामईन, कुरान करीम ने ताब को सिराज से तहवीर किया और इसी तरह आपको सराय मुनीर कहा है जिसकी हदायत और रहमत की रोशनी से तमाम कुर्रा अर्ज की जुल्म तो काफूर हो गई क्योंकि यह सनत अल्लाह रब्बुल आलमीन की बारगाह से आपको मिली है। ऐ पैगंबर, हमने आपको हक की गवाही देने वाला, खुशखबरी फैलाने वाला, अल्लाह की तरफ उसके बंदों को बुलाने वाला और दुनिया की तारीखियों के लिए चिराग रोशन बनाकर भेजा है। सामीन, ये एक हकीकत है कि हजूर अक्दस के मुबारक ज़िंदगी कुरान मजीद का अक्स है। उम्मुल मोमिनीन हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा से किसी ने नबी करीम के अखलाक के बारे में दरियाफ़्त किया तो आपने फरमाया, क्या तुमने कुरान नहीं पढ़ा? आपका अखलाक ही तो है जो मुझसे पहले बशीर कहिए, नज़ीर कहिए, इन्हें सराजे मुनीर कहिए, जो सरबसर है कलाम रब्बी वो मेरे आका की ज़िंदगी है। बशीर कहिए, नज़ीर कहिए, इन्हें सराजे मुनीर कहिए। आज इस्लाम दुश्मन ताकत इस्लाम को मिटाने के लिए कोशों और चिराग मुस्तफ़ा को खाक सर कर देना चाहती हैं लेकिन इंशाल्लाह वो खुद मिट जाएंगे। उन ताकतों को छोड़ें, यहाँ तो अपने भी हैं जो जश्न ईद उल मिलादुन्नबी को बिद्दत कहते हैं और इसका दर्श दिया जाता है हालांकि वे जानते नहीं कि बिद्दत है क्या मायने हैं। आप सल्लल्लाहु अलैहि वसल्लम की विलादत का जश्न तो अल्लाह तबारक ताला ने मनाया और मोहसिन इंसानियत को रहमतुल आलमीन का खिताब से नवाजा था। जब लबल उम्मत मुसलमा